गरेको जमन हजुर बेमन गर्छौ भने हे माया घस खाउन निउरेर सिरिसको हाल हजुर बगैनको सोइला ए माया घया बारी जोन्नुलाई खातिरी ज्यानलाई हजुर मिठाई खानु पर्ने ए माया चालेर चिनीमा नापत्याइदेखि हजुर हेर्नु सवारी होला ए माया चालेर चिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा ए माया रञ्चनको सिनेमा तापेर हामी हजुर हेर्नु जाउँ है त ए माया रञ्चनको सिनेमा सालको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनेमा होइन यार।